यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। छिमेकी राज्य अरुणाचल प्रदेशमा भएको मुसलधारे वर्षा र भूमिस्खलनको फलस्वरूपमा असमको उत्तर प्रान्तको परिस्थिति जटिल भएको छ। विशेष गरी धेमाजी जिल्लामा हिजो दिउँसैदेखि अरुणाचलको पहाडे खोलाहरूमा बगिआएको पानीको धौले क्षेत्रहरूलाई डुबाएको छ। जोनाईको सिले र जोनाईको खोला

हिजो सिजी माघी ब्लक पोइन्टमा सिजी खोलाको स्रोतले सम्पूर्ण रूप बन्द भएको हुँदा खोलाको स्वाभाविक जलधारा बन्द भएको छ। यसको फलस्वरूपमा धेमाजी जिल्लाको बर्लुङ आमगोरी सिसिबर गाउँ बेतिनीपाम श्रीपानी निलक मरिढल गुहाए गाउँ आदि क्षेत्रमा अचानक उलाउ आउने आशंका देखिएको छ। जिल्ला प्रशासन सेना र एनडीआरएफ र एसडीआरएफले समन्वयमा काम गरिरहेका छन्। आज जिल्लामा बिहानदेखि वर्षा परिरहेको छ। जिल्लाका सबै खोलाहरूको जलस्तर विपत्सीमादेखि माथि बगिरहेको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले सामाजिक माध्यममा एक वार्ता मार्फत जिल्लाको उलाउ परिस्थिति निरीक्षण गरिरहेको छ भनी जान्न दिनुभएको छ। उहाँले साथै जलसम्पदा विभागका मन्त्री सुशान्त बरगुहाई र राजस्व तथा दुर्योग व्यवस्थापन विभागका मन्त्री केशव महन्तलाई तत्कालै जिल्लामा जानलाई निर्देश दिनुभएको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो गुवाहाटी चिकित्सा महाविद्यालय र अस्पताल प्राङ्गण प्रदर्शन गरी पुननिर्माण कार्य र भूमि जरिपको काम पर्यालोचना गर्नुभएको छ। सामाजिक माध्यमको एक वार्तामा यो विषय उल्लेख गरी मुख्यमन्त्रीले भन्नुभएको छ कि 4,000 करोड अधिक रुपियाँको विनियोगले प्रस्तावित 7 महले अत्याधुनिक चिकित्सालय राज्यको स्वास्थ्य र नयाँ मात्रामा प्रदान गर्नेछ। चिकित्सालयमा लगभग 5,000 रोगीहरूलाई एक समयमै सेवा अघि बढाइनेछ। यस पदक्षेपमा विकसित चिकित्सा शिक्षा गवेषणा अत्याधुनिक चिकित्सा सुविधा तथा रोगीहरूको निम्ति सुलभ र मानसम्पन्न स्वास्थ्य सेवा निश्चित गर्न गुरुत्वपूर्ण भूमिका पालन गर्नेछ भनी डाक्टर शर्माले उल्लेख गर्नुभएको छ। असम सरकारको ग्रन्थ वर्ष कार्यक्रमका आधारमा 2025 वर्षमा राज्यको विभिन्न स्थानमा आयोजन गरिएको ग्रन्थमेलाका उद्योक्ताहरूलाई हिजो 5 लाख र 2,50,000 रुपियाँको चेक प्रदान गरिएको छ। गुवाहाटीको बामनी मैदान स्थित असम प्रकाशन परिषदको कार्यालय सभाकक्षमा आयोजित एक सभामा शिक्षा मन्त्री तथा असम प्रकाशन परिषदका अध्यक्ष डाक्टर रनोज पेगुले सर्वमोट 50 लाख रुपियाँको चेक वितरण गर्नुभएको छ। कार्यक्रममा जिल्ला पर्यायमा आयोजित मरिगाउँ बजाली डिब्रुगढ ग्वालपाडा बरपेटा गोलाघाट शिवसागर र तामुलपुर ग्रन्थमेलाको उद्योक्ताहरूलाई 5 लाख रुपियाँ प्रदान गरिएको छ। यता समजिल्ला पर्यायमा आयोजित लखिमपुर दुलियाजान देरगाउँ र डिमोको चनापुरा साहित्य र ग्रन्थमेलाका उद्योक्तालाई 2,50,000 रुपियाँ गरेर प्रदान गरिएको छ। शिक्षा मन्त्रीले ग्रन्थ वर्ष 2025 सफल भएको छ भनी मन्तव्य गरी भन्नुभएको छ कि ग्रन्थमेलाहरूको राज्यको अध्ययन संस्कृतिलाई नतुन मात्रा प्रदान गर्नेछ। आउँदो 6 जुलाईमा सुरु हुने विधानसभा बजेट अधिवेशनमा सर्वसाधारणलाई सहयोग हुने गरी बजेट दाखिल गरिनेछ भनी वित्त मन्त्री जयन्त मल्ल बरुवाले प्रकाश गर्नुभएको छ। साङ्बादिकसँग भएको कुराकानीमा वित्त मन्त्रीले भन्नुभएको छ कि मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माको निर्देशनमा एउटा वास्तवमुखी बजेट सर्वसाधारणलाई दिन सकिनेछ भनी आशा व्यक्त गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

0: पार्थी टेलिकम्युनिकेसन, इलेक्ट्रोनिक्स, कम्प्युटर, इन्फर्मेसन टेक्नोलोजी, इन्स्ट्रुमेन्टेसन, रेडियो इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ यसको कुनै पनि एउटा शाखामा बी अथवा बिटेक डिग्री भएको हुनुपर्नेछ अथवा इलेक्ट्रोनिक्स अथवा कम्प्युटर साइन्स विषयमा एमएसए डिग्री भएको हुनुपर्नेछ। पार्थीको उमेर 18 वर्षदेखि 30 वर्षभित्र हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति bsnl.co.in यो वेबसाइट हेर्न सक्नुहुनेछ। आवेदनको अन्तिम मिति हो 4 जुलाई। असम लोकसेवा आयोगले असम सरकारको भूतत्त्व र खनन विभागमा खाली भएका 11 वटा एसिस्टेन्ट जियोलोजिस्ट पदको निम्ति आवेदन पत्र मागेको छ। तनखा प्रत्येक महिना 30,000 रुपियाँदेखि 110,000 रुपियाँसम्म, साथै 12,700 रुपियाँ ग्रेड पे र अन्य सुविधाहरू पनि उपलब्ध हुनेछ। पार्थी जियोलोजी अथवा एप्लाइड जियोलोजी विषयमा पोस्ट ग्रेजुएट डिग्री भएको हुनुपर्नेछ। पार्थीको उमेर 21 वर्षदेखि 38 वर्षभित्र हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट dgm.assam.gov.in। आवेदनको अन्तिम मिति हो 15 जुलाई। स्टेट ब्याङ्क अफ इन्डियामा खाली भएका 1500 वटा प्रोबेसनरी अफिसर पदको निम्ति आवेदन पत्र मागिएको छ। तनखा प्रत्येक महिना 48,480 रुपियाँदेखि 85,920 रुपियाँसम्म, साथै अन्य सुविधाहरू पनि उपलब्ध हुनेछ। पार्थी स्नातक हुनुपर्नेछ। पार्थीको उमेर 21 वर्षदेखि 30 वर्षभित्र हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट छ sbi.bank.in। आवेदनको अन्तिम मिति हो 8 जुलाई। द आसाम कोअपरेटिभ एपेक्स ब्याङ्क लिमिटेडमा खाली भएका 25 वटा एसिस्टेन्ट म्यानेजर, एसिस्टेन्ट ब्रान्च म्यानेजर पदको निम्ति आवेदन पत्र मागिएको छ। तनखा प्रत्येक महिना 31,630 रुपियाँदेखि 82,290 रुपियाँसम्म, साथै 7,900 रुपियाँ ग्रेड पे सहित अन्य सुविधाहरू पनि उपलब्ध हुनेछ। पार्थी कम्तीमा पनि 55% नम्बर प्राप्त गरी स्नातक भएको हुनुपर्नेछ अथवा कुनै पनि विषयमा पोस्ट ग्रेजुएट डिग्री भएको हुनुपर्नेछ। सिए, आइआइबी, एमबिए अथवा सिए पार्थीलाई अग्राधिकार दिनेछ। पार्थी कम्तीमा पनि 4 वर्ष कर्म अभिज्ञता भएको हुन आवश्यक छ। पार्थीले सम्पूर्ण आवेदन पत्र 30 जुनभित्र यानि भोलिभित्र पाउने गरी यो ठेगानामा पठाउनुपर्नेछ। द म्यानेजिङ डाइरेक्टर द आसाम कोअपरेटिभ एपेक्स लिमिटेड, फर्स्ट फ्लोर, हेड अफिस, एचबी रोड, पान बजार, गुवाहाटी, पोस्टल इन्डेक्स नम्बर 781001। अधिक जानकारीको निम्ति acab.bank.in यो वेबसाइट हेर्न सक्नुहुनेछ। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार पुरा भयो। रोजगार समाचारपछि प्रस्तुत छ शिशु कार्यक्रम। शिशु कार्यक्रम अन्तर्गत सुन्नुहोस् पूर्व प्रसारित यो शिशु कार्यक्रम। खानापाडा क्षेत्रका शिशुहरूले प्रस्तुत गरेको यो शिशु कार्यक्रम, प्रस्तुतकर्ता हुनुहुन्छ सरस्वती शर्मा।
1: नमस्ते। आकाशवाणी गुवाहाटीबाट प्रसारित नेपाली कार्यक्रमका समूह श्रोताबिन्दलाई म गोपालराज शर्माको हार्दिक अभिनन्दन छ। हजुरहरू समूह एक विविध कार्यक्रम लिएर उपस्थित भएको छु। ल त भाइ बहिनी हो, सबैले श्रोताबिन्दलाई नमस्कार भनौँ त।
2: नमस्कार।
1: ल त सबैले आफ्नो आफ्नो परिचय दिउँ।
3: मेरो नाम ज्योति शर्मा।
4: मेरो नाम दिपाञ्जली विश्वकर्मा।
5: मेरो नाम विशाल पौडेल।
6: मेरो नाम सीमा देवी।
7: मेरो नाम सुमन खनाल।
1: भाइ बहिनी हो, तिमीले धेरै कोसेली लिएर आएका छौ, होइन?
8: हो हो।
1: पहिला कसले के सुनाउँछ त?
3: हामी सामूहिक गीत सुनाउँछौँ।
1: ल त सामूहिक गीत सुनाइदिऊ, सुनौँ।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महाभाषाकाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडमेपको 411.5 मिटर तदनुसार 729 किलोहर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21:05 भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रमको सुरुवातमा सुन्नुहोस् रोजगार समाचार। भारत संचार निगम लिमिटेडमा खाली भएका 100 जुनियर टेलिकम अफिसरका पदको निम्ति आवेदन पत्र मागिएको छ। तनखा प्रत्येक महिना 16,400 रुपियाँदेखि 40,500 रुपियाँसम्म, साथै अन्य सुविधाहरू पनि उपलब्ध हुनेछ।